चाहे वा श्रेष्ठ र शान्त स्वभावको होस् वा कुनै गम्भीर शारीरिक वा मानसिक रोगले ग्रस्त भएको होस्, चाहे ऊ कडा क्रोध गर्ने पिचास जस्तो स्वभावको होस् वा कुनै गलत लत जस्तै मद्यप भन्नुपर्छ वा अन्धभक्त भन्नुपर्छ। बरु यसको गहिरो दर्शन यो हो कि जब कुनै मानिस शारीरिक मानसिक वा वैचारिक रूपमा कमजोर रोगी वा अज्ञानी हुन्छ तब उसलाई संसारमा सबैभन्दा बढी करुणा सहानुभूति सही मार्गदर्शन र बलियो आन्तरिक सहाराको आवश्यकता पर्दछ। संकुचित र स्वार्थी मन भएका मानिसहरू अनुकूल परिस्थितिमा मात्र प्रेम गर्दछन् र प्रतिकूल परिस्थिति आउनसाथ सम्बन्ध तोडेर भाग्दछन्। तर अध्यात्मले यो सिकाउँछ कि जीवन साथीको कमजोरी संकट वा रोगको समयमा आफ्नो आन्तरिक शक्ति र समभावलाई जगाएर उसको सेवा गर्नु, उसलाई सही मार्गमा ल्याउन मद्दत गर्नु र उसको अशान्त मनलाई आन्तरिक आनन्द र शान्ति प्रदान गर्नु नै साँचो निष्ठा हो। आफ्नो जीवन साथीलाई एउटा जीवन्त परमात्माको अंश मानेर उसको हितमा लाग्नुले साधकको आफ्नै भित्र रहेको अहंकार म र मेरो भन्ने संकुचित भावलाई पूर्ण रूपमा पगालिदिन्छ। यसका साथै घरका ज्येष्ठ सदस्यहरू जस्तै सासू र ससुरालाई आफ्नै माता पिता सरह आदर सम्मान र सेवा गर्नु गृहस्थीको पहिलो र अनिवार्य कर्तव्य हो। विशेष गरी आफ्नो पति प्रतिको सम्मान र आन्तरिक भक्तिलाई सधैँ कायम राख्नुपर्छ। जीवनका हरेक धार्मिक सामाजिक सात्विक र कल्याणकारी कार्यहरूमा आफ्नो जीवनसाथीको अनुकूल भई कदममा कदम मिलाएर अहंकारलाई त्यागेर अगाडि बढ्नुपर्छ। परिवारका सबै सदस्यहरूका बीचमा आपसी तालमेल र आदर हुनु नै गृहस्थी जीवन सफल हुनुको मुख्य आधार हो। गृहस्थ जीवनलाई सुन्दर र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आर्थिक पक्ष र व्यवहारिक कुशलताको व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुन्छ। श्री नारायण भन्नुहुन्छ कि एउटी बुद्धिमानी सचेत र जागरूक स्त्री सधैँ घरका दैनिक कामधन्दाहरू कुशलतापूर्वक जिम्मेवारीका साथ र समर्थ भई सम्पादन गर्न सक्षम हुनुपर्छ। अल्छीपन प्रमाद र अकर्मण्यता अध्यात्म र गृहस्थी दुवैका ठूला शत्रु हुन्। त्यसैले आफ्नो शरीर र मनलाई सधैँ सक्रिय पवित्र र सकारात्मक ऊर्जाले भरिपूर्ण राख्नु पर्दछ। घरमा आउने अतिथि वा परिवारका सदस्यहरूका लागि बस्ने आसन र पवित्र भोजनको उचित व्यवस्थापनमा उनी सधैँ चतुर र तत्पर रहनुपर्छ। ढोकामा आएका गरिब असहाय भोका जीव वा ज्ञानी पुरुषहरूलाई आफ्नो सामर्थ्य अनुसार आदरपूर्वक दान दिनु र कसैको पनि अपमान नगर्नु उनको स्वाभाविक गुण हुनुपर्दछ। यसका साथै आफ्नो वाणीमा सधैँ नियन्त्रण राख्दै कसैसँग पनि कठोर निन्दायुक्त वा अपमानजनक शब्द नबोली सधैँ मधुर सत्य र प्रिय वचन बोल्नमा उनी निपुण हुनुपर्छ। स्वामी वा पतिले घर खर्चका लागि जुन द्रव्य अर्थात् धन उपलब्ध गराएका हुन्छन् त्यसैको दायराभित्र रहेर अत्यन्तै बुद्धिमानीपूर्वक घरको खर्च चलाउनु पर्छ। आफ्नो विवेक र बुद्धिको प्रयोग गरेर भविष्यका लागि र आपतकालीन समयका लागि त्यस धनबाट थोरै भए पनि बचत गर्ने बानी बसाल्नु गृहस्थीको ठूलो शक्ति हो। आफ्नो सामर्थ्य भन्दा बढी खर्च गरेर ऋणको बोझ बढाउनु बाह्य प्रदर्शन र फजुल खर्च गर्नु गृहस्थीलाई अन्धकारतर्फ धकेल्नु हो। दान र परोपकारका लागि छुट्याइएको वा दिइएको धनलाई कहिले पनि लोभ र आसक्तिका कारण लुकाएर आफ्नो मात्र व्यक्तिगत स्वार्थका लागि राख्नु हुँदैन, किनभने दानको मूल मर्म नै अनासक्तिको अभ्यास गर्नु हो। पारिवारिक आमदानी र खर्च अनि वित्तीय पारदर्शिताको बारेमा पनि शास्त्रले एउटा अत्यन्त सुन्दर र व्यवहारिक नियम बताएको छ। आफ्नो पति वा घर मूलीको अनुमति र सल्लाह बिना आफ्नो माइती पक्ष आफ्ना नातेदारहरू वा अन्य कसैलाई पनि घरको धन सम्पत्ति वा बहुमूल्य वस्तुहरू सुम्पिनु हुँदैन। यस्तो कार्यले परिवारमा आपसी अविश्वास कलह असमझदारी र मानसिक दूरी पैदा गर्दछ। सम्बन्धमा सधैँ पारदर्शिता इमान्दारिता र विश्वास हुनु अनिवार्य छ। अर्को सबैभन्दा महत्वपूर्ण लक्षण यो हो कि गृहस्थी स्त्रीले अरूको कुरा काट्ने अनावश्यक गफ गाफमा समय बिताउने वा परपुरुष वा अपर

शिक्षित मानिसहरूसँग बिना कारण समय व्यर्थ फाल्ने कार्य गर्नु हुँदैन। आफ्नो जीवनमा जे जति साधन स्रोत र सुविधाहरू उपलब्ध छन् तिनीहरूमा नै पूर्ण सन्तोष र खुसी राख्नु पर्दछ। आन्तरिक सन्तोष नै संसारको सबैभन्दा ठूलो धन हो जसले मानिसलाई बाह्य तृष्णा ईर्ष्या र मानसिक अशान्तिबाट सधैँका लागि मुक्त गराउँदछ। भगवान श्री नारायण देवर्षि नारदलाई सम्बोधन गर्दै अगाडि भन्नुहुन्छ, हे नारद, यस सम्पूर्ण ब्रह्माण्डमा र देवलोकमा समेत जीवन साथीको आपसी सम्बन्ध भन्दा ठूलो जीवन्त र प्रत्यक्ष अर्को कुनै देवता वा ऊर्जा छैन। यस पावन दर्शनलाई कुनै रूढिवादी वा संकुचित नजरले हेरेर एउटा व्यक्तिलाई अर्को व्यक्तिको अधीनमा राख्ने वा दास बनाउने अर्थमा बुझ्नु कदापि हुँदैन। यसको वास्तविक आध्यात्मिक दर्शन त पूरकताको सिद्धान्त हो। पति र पत्नी वास्तवमा शिव र शक्ति अथवा प्रकृति र पुरुषका दुईवटा परिपूरक स्वरूप हुन् जो एक अर्का बिना अधुरा नै हुन्छन्। जब दुईवटा भिन्न ऊर्जाहरू एक अर्काप्रति पूर्ण रूपमा समर्पित निष्ठावान र एकाकार हुन्छन् तब त्यहाँ एउटा अद्भुत शान्त र दिव्य ऊर्जा क्षेत्रको निर्माण हुन्छ। यदि गृहस्थी जीवनमा दुवैको मन र उद्देश्य एउटै दिशामा छ, उनीहरूका बीचमा पूर्ण आपसी समझदारी निस्वार्थ प्रेम आदर र प्रसन्नता छ भने उनीहरूको त्यो संयुक्त संकल्प र ऊर्जाले संसारका सम्पूर्ण शुभकामनाहरू स्वतः पूरा हुन थाल्दछन्। जहाँ प्रेम समर्पण र आदर हुन्छ त्यहाँ लक्ष्मी र नारायणको वास स्वतः हुन्छ र त्यो घर नै वैकुण्ठ बन्दछ। तर यसको विपरीत यदि परिवारमा सधैँ कलह अपमान शंका अविश्वास र अप्रसन्नता रहन्छ भने त्यहाँ गरिएका ठूला ठूला यज्ञ अनुष्ठान दान वा साधनाहरू पनि पूर्ण रूपमा नष्ट र निष्फल हुन पुग्दछन्। अशान्त क्रोधित र विभाजित मनले गरिएको कुनै पनि कर्मले कहिले पनि सकारात्मक र सात्विक फल दिन सक्दैन। त्यसैले आफ्नो जीवन साथीको आदर गर्नु, उसको सुख दुःखमा सच्चा साथी बन्नु र घरको वातावरणलाई स्वर्ग जस्तै शान्त बनाउनु नै गृहस्थको सबैभन्दा ठूलो धर्म र साधना हो। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिहरू, भगवान श्री नारायणले यस 30 अध्यायको माध्यमबाट सम्पूर्ण संसारलाई यो अमूल्य सन्देश दिनुभएको छ कि अध्यात्म भनेको घरबार छोडेर जंगल जानु वा बाह्य प्रदर्शन गर्नु मात्र होइन। पारिवारिक जीवनको परिधिभित्र रहेर आफ्ना सम्पूर्ण कर्तव्यहरूलाई पूर्ण निष्ठा इमान्दारिता समझदारी र करुणाका साथ निभाउनु नै वास्तविक योग र साधना हो। जीवन साथीको शारीरिक वा मानसिक कमजोरीहरूलाई स्वीकार गरेर उसलाई निस्वार्थ प्रेम र बलियो सहारा दिनु, घरको आर्थिक र व्यवहारिक पक्षलाई सन्तुलित बनाउनु र आफ्नो बाणीमा सधैँ मधुरता कायम राख्नु नै एउटा उच्च चेतना भएको सच्चा साधकको पहिचान हो। जब मानिसले आफ्नो घर र सम्बन्धलाई नै साधना केन्द्र बनाउँदछ तब उसको जीवनमा कुनै पनि प्रकारको दुःख तनाव वा अशान्तिले प्रवेश गर्न सक्दैन। अघिल्लो प्रसङ्गमा जब राजा दृढधनुवाले महर्षि वाल्मीकिको मुखारविन्दबाट दाम्पत्य जीवन र गृहस्थ धर्मको बारेमा परम पावन वैज्ञानिक र आन्तरिक रहस्य सुनेपछि आफ्नो जीवन र दृष्टिकोणलाई पूर्ण रूपमा रूपान्तरण गरे। उनले आफ्नो रानीसँग मिलेर कसरी पुरुषोत्तम मासको व्रत नियम र उद्यापनलाई पूर्णता दिए र कसरी उनीहरूले आफ्नो चेतनालाई उठाएर परम गति प्राप्त गरे, यो सबै प्रसङ्गलाई भगवान श्री नारायणले नारद सामुन्ने व्याख्या गर्नुभयो। अब यो सम्पूर्ण अलौकिक र प्रेरणादायी वृत्तान्त आगामी अध्यायहरूमा अझ स्पष्ट र विस्तृत रूपमा प्रकट हुँदै जानेछ। तबसम्मका लागि आफ्नो अन्तःकरणमा रहेको त्यो निष्कलङ्क शान्त र निष्काम प्रकाशलाई महसुस गर्नुहोस् र सजग रहनुहोस्। इति श्री पद्म पुराणे अधिक मास महात्मे आध्यात्मिक व्रतोध्यापन विधि नाम 37 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाभेल।
3: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
4: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
5: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता
6: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, र जावला खेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: एफएम अध्यात्म ज्योति को अब को प्रस्तुति कार्यक्रम वंदना। यस कार्यक्रम का प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम वन्दनामा। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा प्रस्तुता म युवेन्द्र अबको करिब एक घण्टा यहाँसँग केही सुमधुर भजनका साथमा रहनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
3: आदरणीय श्रोता, कार्यक्रम वन्दना अहिले यहाँ सुन्दै हुनुहुन्छ। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
6: सम्पर्क नम्बर 5320411 9802076788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: क्याप्टेन रेग्मीज फार्म हाउस
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164
8: 9032454
7: 9849528781।
9: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: यो हो एफएम आध्यात्म ज्योति।
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
2: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी।
3: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
4: आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। कञ्चनजङ्घा अगरबत्तीको प्रायोजनमा रहेको यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अध्यात्म ज्योति 104.8। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन्दना। यस कार्यक्रमका प्रायोजक
1: कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
2: कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।

हस्त आदरणीय श्रोता, कार्यक्रम वन्दनाको समय यति नै। कार्यक्रमबाट अहिलेलाई प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त सुखद रहोस्, मङ्गल रहोस्, यही कामनाका साथमा।

0: Giorgi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 29 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 29 औं अध्याय।

ज्ञान विज्ञान र अध्यात्मको महत्वलाई अगाडि बढाउँदै प्रस्तुत यो अध्यायमा सुतजी भन्नुहुन्छ, हे ज्ञानका पिपासु सौनक आदि ऋषिगण, जब त्यस पूर्व जन्मको लोभी र संकुचित चेतना भएको व्यक्तिले आफ्नो आश्चर्य प्रकट गर्यो तब परमात्माका ती परम पवित्र र दिव्य दूतहरूले अत्यन्तै मधुर एवं गम्भीर वाणीमा उसलाई सम्बोधन गर्न थाले। दूतहरूले भने, हे जीव, तिमी आफ्नो अज्ञानताका कारण अचम्म मानिरहेका छौ, तर तिमीलाई के थाहा छ कि तिमीले आफ्नो अज्ञात अवस्थामा पनि महान र भारी कार्य सम्पन्न गरेका छौ। या आत्मन, यो सम्पूर्ण सृष्टिमा सबैभन्दा उत्तम ऊर्जावान र कल्याणकारी महिनाको महिमालाई तिमीले किन पहिचान गर्न सकेनौ? यो महिना कुनै साधारण समय होइन, यो त स्वयं पुरुषोत्तम नामले प्रसिद्ध भगवान श्री विष्णुको अत्यन्तै प्रिय र ब्रह्माण्डकै महापवित्र समय हो। यस विशेष समयमा ब्रह्माण्डको ऊर्जा यति उच्च हुन्छ कि यस अवधिमा गरिने साना साना सत्कर्महरूले पनि अनन्त गुणा फल प्रदान गर्दछन्। तिमीले त्यस महिनामा यस्तो कठोर र दुर्लभ तपस्या गर्यौ जुन तपस्या प्राप्त गर्नका लागि ठूला ठूला देवताहरू पनि युगौंसम्म लालायित रहन्छन् र सजिलै प्राप्त गर्न सक्दैनन्। वनको त्यो कठिन परिस्थितिमा एउटा चञ्चल बाँदरको देहमा रहेर तिमीले त्यस पुरुषोत्तम मासको वास्तविक आध्यात्मिक प्रभाव र शक्तिलाई बुझ्न सकेका थिएनौ। तर प्रकृतिको नियम र समय चक्र यस्तो अद्भुत छ कि तिमीले अन्जानमै गरेका भए पनि परमगति प्राप्त गर्ने आधार तयार गर्यौ। त्यस जन्ममा तिम्रो मुखमा एउटा गम्भीर र कष्टदायक रोग लागेको थियो जसका कारण तिमीले कुनै पनि अन्न वा ठोस पदार्थ ग्रहण गर्न सक्दैनथ्यौ। तिम्रो त्यो शारीरिक असमर्थता र कष्ट वास्तवमा तिम्रो लागि एउटा अभूतपूर्व निराहार उपवास बन्न पुग्यो। तिमीले बाध्यतामा भए पनि आफ्नो इन्द्रिय र भोकलाई नियन्त्रण गर्यौ जसले तिम्रो शारीरिक र मानसिक अशुद्धिहरूलाई आगोले जस्तै जलाएर नष्ट गरिदियो। यति मात्र होइन, तिमीले आफ्नो बाँदरपनको नैसर्गिक चञ्चलता र स्वभावका कारण वृक्षमा चढेर थुप्रै गुलिया र रसिला फलहरू तोड्यौ र तिनीहरूलाई पृथ्वीमा फ्याँकिदियो। तिम्रो दृष्टिमा त्यो केवल एउटा चञ्चल चेष्टा मात्र थियो, तर ती रुखबाट खसेका फलहरू प्राप्त गरेर वनमा भौतारिरहेका भोकाएका र असहाय अन्य मनुष्यहरू र जीवहरूले आफ्नो भोक मेटाए जसबाट उनीहरू पूर्ण रूपमा तृप्त र खुसी भए। अध्यात्मको मार्गमा परोपकार र अरूको भोक मेटाउनु भन्दा ठूलो कुनै साधना हुँदैन। तिमीले अन्जानमै भए पनि ती भोका आत्माहरूको सेवा गर्यौ र उनीहरूको आशीर्वाद तिम्रो आन्तरिक चेतनामा समाहित भयो। यसका साथै तिम्रो मुखको त्यो तीव्र र असह्य पीडाका कारण तिमीले तिर्खा लाग्दा पनि पानीको एउटा थोपा समेत पिउन सकेनौ। यसरी तिम्रो त्यो अवस्था जलविहीन र अन्नविहीन एउटा परम पावन महाव्रतमा परिणत भयो। यसै कारणले गर्दा तिम्रो अज्ञानता र अन्जान अवस्थामा पनि जीवनको एउटा ठूलो र भारी तपस्या स्वतः सम्पन्न हुन पुग्यो। फलहरू भुइँमा खसाल्ने तिम्रो चञ्चल कार्यले संसारमा परोपकार र सेवाको उच्चतम आदर्शलाई चरितार्थ गरिदियो। अझ अर्को महत्वपूर्ण के छ भने, तिमीले त्यस पवित्र तीर्थस्थलको जलमा लगातार 5 पटकसम्म गोता खायो अर्थात् स्नान गर्यो। पुरुषोत्तम मासको पवित्र अवधिमा कुनै पनि पवित्र जलाशय वा तीर्थमा गरिएको स्नानले जीवलाई जन्म जन्मान्तरको पाप र नकारात्मक संस्कारलाई पखाल्ने काम गर्दछ। तिम्रो त्यो स्नानले पुरुषोत्तम मासको शास्त्रोक्त र स्नानको पूर्ण र अलौकिक फल तिम्रो खातामा जम्मा गरिदियो। त्यसैले हे जीव, तिमीले जे जति कष्ट भोग्यौ र जे जति क्रियाहरू गर्यौ ती सबै यस पवित्र महिनाको प्रभावले गर्दा पूर्ण रूपमा सफल र सार्थक हुन पुगेका छन्। तिम्रो अज्ञात साधना नै आज तिम्रो मुक्तिको द्वार बनेको छ। श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब ती दिव्य दूतहरूले यसरी विस्तारपूर्वक उसको पूर्व जन्मको वृत्तान्त र उसको अद्भुत भाग्यको रहस्य खोलेर सुनाए तब त्यस जीवको मनमा रहेको सम्पूर्ण भ्रम अज्ञानता र संशयको अन्धकार क्षणभरमै विलीन भयो। उसले बुझ्यो कि परमात्माको न्याय र करुणा कति अगाध छ। जहाँ एउटा पशुको देहमा परोपकार र कष्टपूर्वक गरिएको उपवासलाई पनि यति ठूलो आदर दिइन्छ। आफ्नो यस अलौकिक र परममा भाग्यको कुरा सुनेर उसको हृदय कृतज्ञता र आनन्दले भरिएर आयो।
तत्पश्चात ऊ आफ्नो भौतिक र सांसारिक बन्धनहरूबाट पूर्ण रूपमा मुक्त भएर शुद्ध ज्योतिर्मय स्वरूप धारण गरी परमधाम अर्थात् गोलोकलाई प्राप्त भयो। गोलोक धाम भनेको शुद्ध चेतना, शाश्वत शान्ति र असीम आनन्दको त्यो अवस्था हो जहाँ पुगेपछि जीव कहिले पनि दुःख र मोहको संसारमा फर्कनु पर्दैन। ब्रह्माण्डको यो अद्भुत र आश्चर्यजनक घटनालाई प्रत्यक्ष देखेपछि त्यहाँ उपस्थित भएका सम्पूर्ण देवताहरू, दिक्पालहरू र उच्च लोकका प्राणीहरू पूर्ण रूपमा चकित र विस्मित भए। उनीहरूले महसुस गरे कि पुरुषोत्तम मासको महिमा कति सर्वोपरि र शक्तिशाली छ। सबै देवताहरूको सामूहिक रूपमा भगवान पुरुषोत्तम र उहाँको पावन महिमाको बारम्बार बढाई स्तुति र जय जयकार गरे। प्रकृति र पुरुषको यो दिव्य मिलनको प्रशंसा गर्दै उनीहरूको मनमा अध्यात्म प्रतिको श्रद्धा अझ प्रगाढ बन्यो। त्यसपछि उनीहरू सबै अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर आफ्नो लोक र स्थानतर्फ प्रस्थान गरे। यति सुनेपछि देवर्षि नारदजीको हृदयमा मानव कल्याणका लागि अझ गहिरो जिज्ञासा उत्पन्न भयो। उहाँले आफ्ना दुवै हात जोडेर परम पिता श्री नारायणसँग प्रार्थना गर्दै भन्नुभयो, हे तपोधन, हे ज्ञानका भण्डार, हजुरले मलाई पुरुषोत्तम मासको सन्दर्भमा दिनको प्रथम भाग अर्थात् प्रातःकालमा गरिने पवित्र कृत्य, स्नान र साधनाका विधिहरूको बारेमा त विस्तारपूर्वक सम्झाउनु भयो। अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि साधकले दिनको पछिल्लो भाग अर्थात् मध्याह्न र रात्रिकालको कृत्य कसरी सम्पादन गर्नुपर्दछ, यसको आध्यात्मिक व्यवहारिक विधि के हो, जसलाई अपनाएर मनुष्यले आफ्नो दैनिक जीवनलाई पनि योगमय र शान्तमय बनाउन सकोस्। कृपा गरी यो गुप्त रहस्य पनि मलाई बताउनुहोस्। नारदजीको यस्तो लोक कल्याणकारी भावनाले भरिएको प्रश्न सुनेर भगवान श्री नारायणले मन्द मुस्कानका साथ भन्नुभयो, हे देवर्षि नारद, ध्यान दिएर सुन, म तिमीलाई दिनको पछिल्लो भागलाई आध्यात्मिक ऊर्जामा बदल्ने अत्यन्तै व्यवहारिक र वैज्ञानिक विधि बताउँदछु। साधकले प्रातः कालमा उठेर आफ्ना सम्पूर्ण नित्य कर्म, स्नान, ध्यान र पूजनको विधिलाई व्यवस्थित रूपमा समाप्त गर्नुपर्दछ। त्यसपछि जब मध्याह्न काल अर्थात् दिनको मध्य भाग आउँछ, तब साधकले मध्यकालीन सन्ध्या र तर्पणको कार्य गर्नुपर्दछ। त्यस समयमा कालो तिल र जलको माध्यमबाट ब्रह्माण्डका पितृहरू, ऋषिहरू र अदृश्य ऊर्जाहरूलाई अर्पण वा तर्पण गर्नुपर्दछ। तिललाई अध्यात्ममा सूक्ष्म नकारात्मक ऊर्जा र कर्महरूलाई आकर्षित गरेर नष्ट गर्ने तत्व मानिन्छ। यसरी तर्पण गर्दा हाम्रो अन्तस्करण र हाम्रा पूर्वजहरूको चेतना शुद्ध हुन पुग्दछ। यो विधि सम्पन्न गरेपछि साधकले आफ्नो घरको मुख्य द्वारमा उभिएर आदरपूर्वक अतिथिको प्रतीक्षा गर्नुपर्दछ। अतिथि भनेको जो बिना कुनै पूर्व सूचना, बिना कुनै स्वार्थ तिम्रो ढोकामा आउँछ, ऊ साक्षात भगवानको स्वरूप हो। विशेष गरी यदि कुनै अतिथि भाग्यवश गाई दुहुने समयमा, गोधुली वा मध्याह्न वा सन्धिकालमा तिम्रो घरमा आइपुग्छन् भने उसलाई परमात्माको विशेष कृपा मान्नुपर्छ। साधकले अत्यन्तै भक्ति, नम्रता र आदरका साथ ती अतिथिको स्वागत र पूजा गर्नुपर्दछ। आफ्नो सामर्थ्य र शक्ति अनुसार उत्तम अन्न, जल र मधुर वचनद्वारा उनलाई पूर्ण रूपमा सन्तुष्ट र खुसी पार्नुपर्दछ। अध्यात्ममा अतिथिलाई भोजन गराउनु भनेको आफ्नै भित्र रहेको संकुचित दायरालाई तोडेर सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो परिवार मान्नु हो। भगवान श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, यस विषयमा स्वयं न्याय र धर्मका प्रतीक भगवान यमराजले पनि मानव चेतनाको शुद्धिका लागि भोजनको यस्तो एउटा अत्यन्तै महत्वपूर्ण र वैज्ञानिक नियम बताउनु भएको छ। यमराज भन्नुहुन्छ कि मनुष्यले भोजन गर्दा सधैँ पूर्व दिशागढतर्फ मुख गरेर बस्नुपर्छ। पूर्व दिशा सूर्यको उदय र सकारात्मक ऊर्जाको प्रतीक हो, जसले हाम्रो पाचन प्रणाली र प्राण शक्तिलाई जागृत गराउँदछ। भोजन गर्ने समयमा पूर्ण रूपमा मौन धारण गर्नुपर्छ। मौन बस्दा हाम्रो ध्यान पूर्ण रूपमा भोजनमा केन्द्रित हुन्छ। भोजनका लागि प्रयोग गरिने पात्र अर्थात् भाँडा अत्यन्तै सफा, शुद्ध र सुन्दर हुनुपर्छ। भोजन गर्दा कहिले पनि खानाको निन्दा वा आलोचना गर्नु हुँदैन, बरु अन्नलाई ब्रह्म मानेर त्यसको मनैदेखि सराहना, आदर
कृतज्ञता व्यक्त गर्दै भोजन ग्रहण गर्नुपर्छ। भोजनको शुरूआत गर्दा सबैभन्दा पहिले एउटा विशेष आध्यात्मिक र प्राणिक विधिको पालना गर्नुपर्छ। पहिलो मन्त्र र ओमकार। भोजन शुरू गर्नभन्दा अघि मन्त्रको अन्त्यमा स्वाहा र सुरुमा ओमकार ओमको गम्भीर र सचेत उच्चारण गर्नुपर्छ। यसले भोजन र आन्तरिक वातावरणलाई पवित्र बनाउँदछ। भोजनमा घृतको मिश्रण हुनुपर्छ। भोजनमा घिउले अन्नको प्राण शक्तिलाई सन्तुलित र सुपाच्य बनाउँदछ। भगवान नारायण भन्नुहुन्छ, विशेष गरी अध्यात्मको मार्गमा हिँड्ने उच्च विवेक भएका साधकहरूले शास्त्र र प्रकृतिको नियम विपरीत रहेका अभक्ष तामसिक उत्तेजक र अपवित्र पदार्थहरूको कदापि सेवन गर्नु हुँदैन। कस्तो भोजन अभक्ष्य हो त? यसको जवाफ दिँदै शास्त्रले भनेको छ कि धेरै समय अगाडि पकाएर सुकेको बासी भएको दुर्गन्धित भएको वा नकारात्मक मानसिकता भएका व्यक्तिहरूले पकाएको भोजन पूर्ण रूपमा अभक्ष्य र त्याज्य हो। त्यस्तो बासी र दूषित भोजनले मानिसको बुद्धि र चेतनालाई अन्धकारतर्फ धकेल्छ र शरीरमा अनेक प्रकारका रोगहरू उत्पन्न गराउँदछ। भोजनको आसनमा बसिसकेपछि मानिसले कहिले पनि धर्म सत्य र श्रेष्ठ मार्गको विरोध वा निन्दा गर्ने खालका नकारात्मक कुराकानी गर्नु हुँदैन। भोजन भनेको एउटा पवित्र यज्ञ हो। यसलाई पूर्ण शान्ति र पवित्रताका साथ सम्पन्न गर्नुपर्छ। भोजन गरिसकेपछि साधकले श्रेष्ठ शास्त्रहरूको आश्रय लिनुपर्छ र संसारका सर्वोच्च र शुद्ध चेतनाका स्वरूप परब्रह्म श्री कृष्णको स्वरूप र सूत्रहरूको बारेमा चिन्तन मनन गर्नुपर्छ। जीवनमा जस्तोसुकै कठिन परिस्थिति किन नआओस्, बुद्धिमान र विवेकशील पुरुषले आफ्नो जीविकोपार्जन वा आजीविकाको साधन नहुँदा वा चरम आर्थिक सङ्कट पर्दा पनि आफ्नो मानसिक सन्तुलन गुमाउनु हुँदैन। यस्तो कठिन समयमा पनि उसले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र र शान्त बनाएर दिनमा कम्तीमा 2 घडी अर्थात् लगभग 48 मिनट अनिवार्य रूपमा आत्मविद्या अर्थात् आत्मज्ञान अध्यात्म र सत्यको वाणी श्रवण गर्नुपर्छ। आत्मविद्याको श्रवणले मानिसलाई संसारको अनित्यता र आफ्नो वास्तविक अमर स्वरूपको बोध गराउँदछ, जसले गर्दा उसले ठूला ठूला दुःखहरूलाई पनि सहजै झेल्न सक्दछ। यो आध्यात्मिक अभ्यास सकेपछि मात्र साधकले आफ्नो दैनिक जीवनका आवश्यक कामधन्दा व्यापार कृषि वा जागिर जस्ता व्यवहारिक कार्यमा आफूलाई लगाउनु पर्दछ। तर संसारको काम गर्दा पनि उसको भित्री चेतना संसारमै अल्झिनु हुँदैन। उसले आफ्नो मनको एउटा कुनामा सधैँ सम्पूर्ण सिद्धि सफलता र परम शान्ति प्रदान गर्नुहुने भगवान श्री कृष्णचन्द्रको दिव्य स्वरूप र उपस्थितिलाई महसुस गरिरहनु पर्छ। बाहिर हातले काम गर्ने र भित्री मनले परमात्माको स्मरण गर्ने यो नै वास्तविक कर्मयोग हो। जब भगवान श्री सूर्य अस्ताचलतर्फ प्रवेश गर्नुहुन्छ र सन्ध्याकाल सुरु हुन्छ, तब साधकले कुनै पवित्र तीर्थस्थल नदीको किनार वा आफ्नो घरमा राम्रोसँग हात खुट्टा र मुख धुनुपर्छ। शरीर सफा गरेपछि उसको सायकालीन सन्ध्या र ध्यानको आसनमा बस्नुपर्छ। सायम सन्ध्याको माध्यमबाट दिनभरिका मानसिक तनाव र विचारहरूलाई विसर्जन गर्नुपर्छ। सन्ध्या कार्य समाप्त गरेपछि घरको पवित्र यज्ञशाला वा पूजा स्थानमा गएर अग्निलाई आदरपूर्वक आहुति धूप वा हव्य अर्पण गर्नुपर्छ। अग्निमा आहुति दिनु भनेको प्रकृतिको ऊर्जा र वायुमण्डललाई शुद्ध बनाउने यो वैज्ञानिक तरिका हो। त्यसपछि साधकले आफ्ना आश्रितहरू परिवारका सदस्यहरू र सेवकहरू सँगसँगै बसेर अत्यन्तै हल्का सात्विक र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ। रात्रिकालमा धेरै भारी भोजन गर्दा ध्यान र स्वास्थ्य दुवैमा बाधा पुग्छ। भोजन गरिसकेपछि साधकले तकिया आदिले सुसज्जित सफा र कोमल शैया ओछ्यानमा आराम गर्नुपर्छ। सुत्ने समयमा पनि परमात्माको काखमा सुतेको भावका साथ एउटा ध्यानकै रूपमा बदल्नुपर्छ। भगवान श्री नारायण र नारद बीचको यो संवाद गृहस्थ जीवन जिउने हरेक मानिसका लागि एउटा अमूल्य मार्गदर्शक हो। शास्त्रले गृहस्थ पुरुष र महिलाहरूलाई आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारीबाट भाग्न कहिले सिकाउँदैन। गृहस्थी पुरुषले सधैँ भलिभाँति र पूर्ण इमान्दारिताका साथ आफ्नो गृहस्थीका कर्म कर्तव्य र जिम्मेवारीलाई पूरा गर्नुपर्छ। तर यी सबै सांसारिक कामहरू गर्दा
गृहस्थीले केही सार्वभौम र शाश्वत आध्यात्मिक मूल्यहरूलाई आफ्नो जीवनको जग बनाउनु आवश्यक छ। गृहस्थले आफ्नो जीवनमा कहिले पनि कुनै पनि प्राणीलाई विचार, वाणी वा कर्मद्वारा बिना कारण चोट वा पीडा पुर्याउनु हुँदैन। अहिंसा नै परम धर्म हो। कसैको मन दुखाउन वा भौतिक रूपमा हानि पुर्याउनुले मानिसको आन्तरिक ऊर्जालाई दूषित बनाउँदछ। गृहस्थको वाणी सधैँ सत्य, प्रिय र कल्याणकारी हुनुपर्छ। असत्य र छलको जगमा उभिएको जीवन कहिले पनि शान्त हुन सक्दैन। सत्यको मार्गमा हिँड्दा मन दृढ र निर्भय बन्दछ। संसारका सबै जीवित प्राणीहरूको रक्षा गर्नु र उनीहरूप्रति आफ्नो हृदयमा करुणा, सहानुभूति र दयाको भाव राख्नु प्रत्येक गृहस्थको परम कर्तव्य हो। जब हामी अरू जीवहरूको रक्षा गर्दछौँ, तब वास्तवमा हामी अस्तित्वकै सेवा गरिरहेका हुन्छौँ। यी नै ती मूलभूत धर्म र नियमहरू हुन् जसले एउटा साधारण गृहस्थलाई पनि बिस्तारै बिस्तारै परम चेतनाको शिखरमा पुर्याउन मद्दत गर्दछ। अध्यात्म घर छोडेर जंगल जानु होइन, घरमै रहेर आफ्नो अहंकार र विकारहरूलाई छोड्नु हो। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, भगवान श्री नारायणले देवर्षि नारदलाई पुरुषोत्तम मासको यस 29 अध्यायमा दिनको उत्तरार्धको कृत्य र गृहस्थ जीवनको यो परम पावन व्यवहारिक र वैज्ञानिक रहस्य सम्झाउनु भयो। यसले यो प्रमाणित गर्दछ कि हाम्रो प्रत्येक सानो र दैनिक

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। व्यावसायिक सन्देशहरूपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। आदरणीय श्रोता, यस कार्यक्रम भजन प्रवाहमा यहाँ अहिले सुन्दै हुनुहुन्छ केही सुमधुर भजनहरू।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह।

सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह।

0: पनि उस्तै।
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032345054,
4: 9049528781।
6: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भजन प्रवाह। कार्यक्रम भजन प्रवाहमा आदरणीय श्रोता, यहाँ अहिले

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: एफएम अध्यात्म ज्योतिको अबको प्रस्तुति कार्यक्रम शुभ प्रभात।
1: नमस्कार आदरणीय श्रोता, कार्यक्रम शुभ प्रभातमा यहाँलाई स्वागत छ। अबको करिब करिब एक घण्टा म प्रस्तोता युवेन्द्र यो कार्यक्रममा यहाँलाई केही सुमधुर भजनहरू सुनाउनेछु।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजन सुन्दै हुनुहुन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सुप्रभात। एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808786।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र यो प्रस्तुतिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 8:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ प्रभात र कार्यक्रममा सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स 16 प्राकृतिक तत्व को संयोजन ले बने को यो लैक्सिटिव ग्रैन्युल्स ले अब मेरो पेटलाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसूस संग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल पेट स्वस्थ जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्गानिक खानाका परिकारहरू
4: सेमिनार गोष्ठीका लागि उपयुक्त।
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164
5: 9032454
4: 9849528781।
6: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम शुभप्रभात।
1: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम शुभप्रभात र कार्यक्रममा सुमधुर भजनहरू सुन्दै हुनुहुन्छ।

अवस्थ आदरणीय श्रोता प्रस्तुत यो भजनका साथसाथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु।

0: Jordi.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
1: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
0: त्यसैले
1: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
2: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 9802076888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
5: कहिले अइया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि तिर
6: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
5: आइया भने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
6: अर्थोबुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।

0: सुन रो समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिर।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस
0: पौराणिक नुवाकोट दरबार
1: 49258781
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: FM अध्यात्म ज्योति शांति रेडियो
4: अवश्य चलिया बन राम जह भरत मंत्र भल कीन शोक सिंधु बूढ़त सबही

0: Jyoti.
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM is a 104.8 megahertz. Yeah, I'm eating. I'm full for now. Is it me? Fit?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
5: सम्पर्क नम्बर 5320411 98026788।
2: जे ज्वेलर्स शुद्धताको पहिचान।

104.8.

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: One oh four eight.

0: प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032445 54,
1: 9849728781।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: 248.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 9802076888
3: जेजे ज्वेलर्स शुद्धताको पहिचान

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One, oh, four, eight.

0: 1048.
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भर पर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर पैलेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासु आमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको

जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345 54,
1: 9849527181।

Flashback.

1048.

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले
5: शुद्धता नै खोजौँ।
6: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
8: सम्पर्क नम्बर 5320411 98026788।
6: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
9: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
10: जाडो भएपछि लगाउनु परेन त?
9: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
10: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
9: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
11: One oh four eight.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: 1048.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ
2: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइ पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
4: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
5: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोट गढी मदानपुर 12 देउराली

0: कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर बार, देउराली।
2: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
3: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: मलाई ट्र्याक सुट चाहियो,
2: मलाई फ्रक,
3: मलाई पनि सुट,
4: अनि मलाई

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444344।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्वर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: नचाओ नचाओ
1: आओ तो आओ श्रेष्ठ टेलर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

right now.

Right now, right now, right now, you are in tune with FMAG, 104.8 MHz.

0: 1048.
1: We'll be right back.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

अनुभवहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 100 MHz.
1: एफएमएजे 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज़।
1: एफएमएजे 104.8 मेगाहर्ट्ज़ मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरुबाट।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड।

0: लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ।
2: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
3: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्
2: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
4: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: माता दी गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: बोले क्या तो फिल्म हेर्दा खेरि बोले भनौ न
1: मिति गङ्गुदी मङ्सी

0: above.
1: Wow, wow.
0: Down and down.
1: Out, out. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356

0: गोल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादन को विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 1048.
1: Thank you.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 9802076888
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्।

0: हामी त कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट धर्मपथबाट थाहा छ त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्
2: खाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कम्तानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
2: सम्पर्क नम्बर
3: 9141470161
2: 9032445584
3: 9849578781

104.8.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड प्यालेस, सुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौँ।
5: जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411, 9802076888।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: हानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस।
6: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
5: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
6: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
5: सेमिनार गोष्ठीका लागि उपयुक्त
6: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
5: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
6: सम्पर्क नम्बर
5: 9141470164,
6: 9802545
5: 98 49 5 28 7 81।

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
4: जाडो भएपछि लगाउनु परेन त?
3: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
4: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
3: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
5: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
6: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
5: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411 98026788।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल बैंक

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: श्रेष्ठ टेलरिंग
2: चीर परिचित यहाँ श्रेष्ठ टेलरिंग।
3: कैप्टन रेग्मीज फार्म हाउस
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032345454,
3: 9049528781।
5: FM अध्यात्म ज्योति 104.8।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति सन्ध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 स्टुडियोको टेलिफोन नम्बर 4525401 फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।

0: बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चांदी का सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौँ।
9: जेजे ज्वेलर्स
10: प्रस्तुत छ।
9: जेजे ज्वेलर्स,
10: जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
11: जेजे ज्वेलर्स, बसन्तपुर, न्यु रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
12: सम्पर्क नम्बर 5320411, 9800076888।
9: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
3: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस।
14: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
13: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
14: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
13: सेमिनार गोष्ठीका लागि उपयुक्त
14: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
13: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
14: सम्पर्क नम्बर
13: 9141470164,
14: 9032454,
13: 9849528781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, साँझको 8 बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 29 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 29 औं अध्याय।

ज्ञान, विज्ञान र अध्यात्मको महत्वलाई अगाडि बढाउँदै प्रस्तुत यो अध्यायमा सुतजी भन्नुहुन्छ, हे ज्ञानका पिपासु सौनक आदि ऋषिगण, जब त्यस पूर्व जन्मको लोभी र संकुचित चेतना भएको व्यक्तिले आफ्नो आश्चर्य प्रकट गर्यो, तब परमात्माका ती परम पवित्र र दिव्य दूतहरूले अत्यन्तै मधुर एवं गम्भीर वाणीमा उसलाई सम्बोधन गर्न थाले। दूतहरूले भने, हे जीव, तिमी आफ्नो अज्ञानताका कारण अचम्म मानिरहेका छौ, तर तिमीलाई के थाहा छ कि तिमीले आफ्नो अज्ञात अवस्थामा पनि महान र भारी कार्य सम्पन्न गरेका छौ। हे आत्मन, यो सम्पूर्ण सृष्टिमा सबैभन्दा उत्तम, ऊर्जावान र कल्याणकारी महिनाको महिमालाई तिमीले किन पहिचान गर्न सकेनौ? यो महिना कुनै साधारण समय होइन, यो त स्वयं पुरुषोत्तम नामले प्रसिद्ध भगवान श्री विष्णुको अत्यन्तै प्रिय र ब्रह्माण्डकै महापवित्र समय हो। यस विशेष समयमा ब्रह्माण्डको ऊर्जा यति उच्च हुन्छ कि यस अवधिमा गरिने साना साना सत्कर्महरूले पनि अनन्त गुणा फल प्रदान गर्दछन्। तिमीले त्यस महिनामा यस्तो कठोर र दुर्लभ तपस्या गर्यौ जुन तपस्या प्राप्त गर्नका लागि ठूला ठूला देवताहरू पनि युगौंसम्म लालायित रहन्छन् र सजिलै प्राप्त गर्न सक्दैनन्। वनको त्यो कठिन परिस्थितिमा एउटा चञ्चल बाँदरको देहमा रहेर तिमीले त्यस पुरुषोत्तम मासको वास्तविक आध्यात्मिक प्रभाव र शक्तिलाई बुझ्न सकेका थिएनौ, तर प्रकृतिको नियम र समय चक्र यस्तो अद्भुत छ कि तिमीले अन्जानमै गरेका भए पनि परमगति प्राप्त गर्ने आधार तयार गर्यौ। त्यस जन्ममा तिम्रो मुखमा एउटा गम्भीर र कष्टदायक रोग लागेको थियो, जसका कारण तिमीले कुनै पनि अन्न वा ठोस पदार्थ ग्रहण गर्न सक्दैनथ्यौ। तिम्रो त्यो शारीरिक असमर्थता र कष्ट वास्तवमा तिम्रो लागि एउटा अभूतपूर्व निराहार उपवास बन्न पुग्यो। तिमीले बाध्यतामा भए पनि आफ्नो इन्द्रिय र भोकलाई नियन्त्रण गर्यौ, जसले तिम्रो शारीरिक र मानसिक अशुद्धिहरूलाई आगोले जस्तै जलाएर नष्ट गरिदियो। यति मात्र होइन, तिमीले आफ्नो बाँदरपनको नैसर्गिक चञ्चलता र स्वभावका कारण वृक्षमा चढेर थुप्रै गुलिया र रसिला फलहरू तोड्यौ र तिनीहरूलाई पृथ्वीमा फ्याँकिदियो। तिम्रो दृष्टिमा त्यो केवल एउटा चञ्चल चेष्टा मात्र थियो, तर ती रुखबाट खसेका फलहरू प्राप्त गरेर वनमा भौतारिरहेका भोकाएका र असहाय अन्य मनुष्यहरू र जीवहरूले आफ्नो भोक मेटाए, जसबाट उनीहरू पूर्ण रूपमा तृप्त र खुसी भए। अध्यात्मको मार्गमा परोपकार र अरूको भोक मेटाउनु भन्दा ठूलो कुनै साधना हुँदैन। तिमीले अन्जानमै भए पनि ती भोका आत्माहरूको सेवा गर्यौ र उनीहरूको आशीर्वाद तिम्रो आन्तरिक चेतनामा समाहित भयो। यसका साथै तिम्रो मुखको त्यो तीव्र र असह्य पीडाका कारण तिमीले तिर्खा लाग्दा पनि पानीको एउटा थोपा समेत पिउन सकेनौ। यसरी तिम्रो त्यो अवस्था जलविहीन र अन्नविहीन एउटा परम पावन महाव्रतमा परिणत भयो। यसै कारणले गर्दा तिम्रो अज्ञानता र अन्जान अवस्थामा पनि जीवनको एउटा ठूलो र भारी तपस्या स्वतः सम्पन्न हुन पुग्यो। फलहरू भुइँमा खसाल्ने तिम्रो चञ्चल कार्यले संसारमा परोपकार र सेवाको उच्चतम आदर्शलाई चरितार्थ गरिदियो। अझ अर्को महत्वपूर्ण के छ भने, तिमीले त्यस पवित्र तीर्थस्थलको जलमा लगातार 5 पटकसम्म गोता खायो, अर्थात् स्नान गर्यो। पुरुषोत्तम मासको पवित्र अवधिमा कुनै पनि पवित्र जलाशय वा तीर्थमा गरेको स्नानले जीवलाई जन्म जन्मान्तरको पाप र नकारात्मक संस्कारलाई पखाल्ने काम गर्दछ। तिम्रो त्यो स्नानले पुरुषोत्तम मासको शास्त्रोक्त स्नानको पूर्ण र अलौकिक फल तिम्रो खातामा जम्मा गरिदियो। त्यसैले हे जीव, तिमीले जे जति कष्ट भोग्यौ र जे जति क्रियाहरू गर्यौ, ती सबै यस पवित्र महिनाको प्रभावले गर्दा पूर्ण रूपमा सफल र सार्थक हुन पुगेका छन्। तिम्रो अज्ञात साधना नै आज तिम्रो मुक्तिको द्वार बनेको छ। श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, जब ती दिव्य दूतहरूले यसरी विस्तारपूर्वक उसको पूर्व जन्मको वृत्तान्त र उसको अद्भुत भाग्यको रहस्य खोलेर सुनाए, तब त्यस जीवको मनमा रहेको सम्पूर्ण भ्रम, अज्ञानता र संशयको अन्धकार क्षणभरमै विलीन भयो। उसले बुझ्यो कि परमात्माको न्याय र करुणा कति अगाध छ। जहाँ एउटा पशुको देहमा परोपकार र कष्टपूर्वक गरिएको उपवासलाई पनि यति ठूलो आदर दिइन्छ। आफ्नो यस अलौकिक र परम भाग्यको कुरा सुनेर उसको हृदय कृतज्ञता र आनन्दले भरिएर आयो।
तत्पश्चात ऊ आफ्नो भौतिक सांसारिक बन्धनहरूबाट पूर्ण रूपमा मुक्त भएर शुद्ध ज्योतिर्मय स्वरूप धारण गरी परमधाम अर्थात् गोलोकलाई प्राप्त भयो। गोलोक धाम भनेको शुद्ध चेतना, शाश्वत शान्ति र असीम आनन्दको त्यो अवस्था हो जहाँ पुगेपछि जीव कहिले पनि दुःख र मोहको संसारमा फर्कनु पर्दैन। ब्रह्माण्डको यो अद्भुत र आश्चर्यजनक घटनालाई प्रत्यक्ष देखेपछि त्यहाँ उपस्थित भएका सम्पूर्ण देवताहरू, दिक्पालहरू र उच्च लोकका प्राणीहरू पूर्ण रूपमा चकित र विस्मित भए। उनीहरूले महसुस गरे कि पुरुषोत्तम मासको महिमा कति सर्वोपरि र शक्तिशाली छ। सबै देवताहरूको सामूहिक रूपमा भगवान पुरुषोत्तम र उहाँको पावन महिमाको बारम्बार बढाई स्तुति र जय जयकार गरे। प्रकृति र पुरुषको यो दिव्य मिलनको प्रशंसा गर्दै उनीहरूको मनमा अध्यात्म प्रतिको श्रद्धा अझ प्रगाढ बन्यो। त्यसपछि उनीहरू सबै अत्यन्तै प्रसन्न र सन्तुष्ट भएर आफ्नो लोक र स्थानतर्फ प्रस्थान गरे। यति सुनेपछि देवर्षि नारदजीको हृदयमा मानव कल्याणका लागि अझ गहिरो जिज्ञासा उत्पन्न भयो। उहाँले आफ्ना दुवै हात जोडेर परम पिता श्री नारायणसँग प्रार्थना गर्दै भन्नुभयो, हे तपोधन, हे ज्ञानका भण्डार, हजुरले मलाई पुरुषोत्तम मासको सन्दर्भमा दिनको प्रथम भाग अर्थात् प्रातःकालमा गरिने पवित्र कृत्य, स्नान र साधनाका विधिहरूको बारेमा त विस्तारपूर्वक सम्झाउनु भयो। अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि साधकले दिनको पछिल्लो भाग अर्थात् मध्याह्न र रात्रिकालको कृत्य कसरी सम्पादन गर्नुपर्दछ, यसको आध्यात्मिक व्यवहारिक विधि के हो, जसलाई अपनाएर मनुष्यले आफ्नो दैनिक जीवनलाई पनि योगमय र शान्तमय बनाउन सकोस्। कृपा गरी यो गुप्त रहस्य पनि मलाई बताउनुहोस्। नारदजीको यस्तो लोक कल्याणकारी भावनाले भरिएको प्रश्न सुनेर भगवान श्री नारायणले मन्द मुस्कानका साथ भन्नुभयो, हे देवर्षि नारद, ध्यान दिएर सुन, म तिमीलाई दिनको पछिल्लो भागलाई आध्यात्मिक ऊर्जामा बदल्ने अत्यन्तै व्यवहारिक र वैज्ञानिक विधि बताउँदछु। साधकले प्रातः कालमा उठेर आफ्ना सम्पूर्ण नित्य कर्म, स्नान, ध्यान र पूजनको विधिलाई व्यवस्थित रूपमा समाप्त गर्नुपर्दछ। त्यसपछि जब मध्याह्न काल अर्थात् दिनको मध्य भाग आउँछ, तब साधकले मध्यकालीन सन्ध्या र तर्पणको कार्य गर्नुपर्दछ। त्यस समयमा कालो तिल र जलको माध्यमबाट ब्रह्माण्डका पितृहरू, ऋषिहरू र अदृश्य ऊर्जाहरूलाई अर्पण वा तर्पण गर्नुपर्दछ। तिललाई अध्यात्ममा सूक्ष्म नकारात्मक ऊर्जा र कर्महरूलाई आकर्षित गरेर नष्ट गर्ने तत्व मानिन्छ। यसरी तर्पण गर्दा हाम्रो अन्तस्करण र हाम्रा पूर्वजहरूको चेतना शुद्ध हुन पुग्दछ। यो विधि सम्पन्न गरेपछि साधकले आफ्नो घरको मुख्य द्वारमा उभिएर आदरपूर्वक अतिथिको प्रतीक्षा गर्नुपर्दछ। अतिथि भनेको जो बिना कुनै पूर्व सूचना, बिना कुनै स्वार्थ तिम्रो ढोकामा आउँछ, ऊ साक्षात भगवानको स्वरूप हो। विशेष गरी यदि कुनै अतिथि भाग्यवश गाई दुहुने समयमा, गोधुली वा मध्याह्न वा सन्धिकालमा तिम्रो घरमा आइपुग्छन् भने उसलाई परमात्माको विशेष कृपा मान्नुपर्छ। साधकले अत्यन्तै भक्ति, नम्रता र आदरका साथ ती अतिथिको स्वागत र पूजा गर्नुपर्दछ। आफ्नो सामर्थ्य र शक्ति अनुसार उत्तम अन्न, जल र मधुर वचनद्वारा उनलाई पूर्ण रूपमा सन्तुष्ट र खुसी पार्नुपर्दछ। अध्यात्ममा अतिथिलाई भोजन गराउनु भनेको आफ्नै भित्र रहेको संकुचित दायरालाई तोडेर सम्पूर्ण ब्रह्माण्डलाई आफ्नो परिवार मान्नु हो। भगवान श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, यस विषयमा स्वयं न्याय र धर्मका प्रतीक भगवान यमराजले पनि मानव चेतनाको शुद्धिका लागि भोजनको यस्तो एउटा अत्यन्तै महत्वपूर्ण र वैज्ञानिक नियम बताउनु भएको छ। यमराज भन्नुहुन्छ कि मनुष्यले भोजन गर्दा सधैँ पूर्व दिशागढतर्फ मुख गरेर बस्नुपर्छ। पूर्व दिशा सूर्यको उदय र सकारात्मक ऊर्जाको प्रतीक हो, जसले हाम्रो पाचन प्रणाली र प्राण शक्तिलाई जागृत गराउँदछ। भोजन गर्ने समयमा पूर्ण रूपमा मौन धारण गर्नुपर्छ। मौन बस्दा हाम्रो ध्यान पूर्ण रूपमा भोजनमा केन्द्रित हुन्छ। भोजनका लागि प्रयोग गरिने पात्र अर्थात् भाँडा अत्यन्तै सफा, शुद्ध र सुन्दर हुनुपर्छ। भोजन गर्दा कहिले पनि खानाको निन्दा वा आलोचना गर्नु हुँदैन। बरु अन्नलाई ब्रह्म मानेर त्यसको मनैदेखि सराहना, आदर
कृतज्ञता व्यक्त गर्दै भोजन ग्रहण गर्नुपर्छ। भोजनको शुरूआत गर्दा सबैभन्दा पहिले एउटा विशेष आध्यात्मिक र प्राणिक विधिको पालना गर्नुपर्छ। पहिलो मन्त्र र ओमकार। भोजन शुरू गर्न भन्दा अघि मन्त्रको अन्त्यमा स्वाहा र शुरूमा ओमकार ओमको गम्भीर र सचेत उच्चारण गर्नुपर्छ। यसले भोजन र आन्तरिक वातावरणलाई पवित्र बनाउँदछ। भोजनमा घृतको मिश्रण हुनुपर्छ। भोजनमा घिउले अन्नको प्राण शक्तिलाई सन्तुलित र सुपाच्य बनाउँदछ। भगवान नारायण भन्नुहुन्छ, विशेष गरी अध्यात्मको मार्गमा हिँड्ने उच्च विवेक भएका साधकहरूले शास्त्र र प्रकृतिको नियम विपरीत रहेका अभक्ष तामसिक उत्तेजक र अपवित्र पदार्थहरूको कदापि सेवन गर्नुहुँदैन। कस्तो भोजन अभक्ष हो त? यसको जवाब दिँदै शास्त्रले भनेको छ कि धेरै समय अगाडि पकाएर सुकेको बासी भएको दुर्गन्धित भएको वा नकारात्मक मानसिकता भएका व्यक्तिहरूले पकाएको भोजन पूर्ण रूपमा अभक्ष र त्याज्य हो। त्यस्तो बासी र दूषित भोजनले मानिसको बुद्धि र चेतनालाई अन्धकारतर्फ धकेल्छ र शरीरमा अनेक प्रकारका रोगहरू उत्पन्न गराउँदछ। भोजनको आसनमा बसिसकेपछि मानिसले कहिले पनि धर्म सत्य र श्रेष्ठ मार्गको विरोध वा निन्दा गर्ने खालका नकारात्मक कुराकानी गर्नुहुँदैन। भोजन भनेको एउटा पवित्र यज्ञ हो। यसलाई पूर्ण शान्ति र पवित्रताका साथ सम्पन्न गर्नुपर्छ। भोजन गरिसकेपछि साधकले श्रेष्ठ शास्त्रहरूको आश्रय लिनुपर्छ र संसारका सर्वोच्च र शुद्ध चेतनाका स्वरूप परब्रह्म श्री कृष्णको स्वरूप र सूत्रहरूको बारेमा चिन्तन मनन गर्नुपर्छ। जीवनमा जस्तो सुकै कठिन परिस्थिति किन नआओस्, बुद्धिमान र विवेकशील पुरुषले आफ्नो जीविकोपार्जन वा आजीविकाको साधन नहुँदा वा चरम आर्थिक संकट पर्दा पनि आफ्नो मानसिक सन्तुलन गुमाउनु हुँदैन। यस्तो कठिन समयमा पनि उसले आफ्नो मनलाई पूर्ण रूपमा एकाग्र र शान्त बनाएर दिनमा कम्तीमा 2 घडी अर्थात् लगभग 48 मिनट अनिवार्य रूपमा आत्मविद्या अर्थात् आत्मज्ञान अध्यात्म र सत्यको वाणी श्रवण गर्नुपर्छ। आत्मविद्याको श्रवणले मानिसलाई संसारको अनित्यता र आफ्नो वास्तविक अमर स्वरूपको बोध गराउँदछ, जसले गर्दा उसले ठूला ठूला दुःखहरूलाई पनि सहजै झेल्न सक्दछ। यो आध्यात्मिक अभ्यास सकेपछि मात्र साधकले आफ्नो दैनिक जीवनका आवश्यक कामधन्दा व्यापार कृषि वा जागिर जस्ता व्यवहारिक कार्यमा आफूलाई लगाउनु पर्दछ। तर संसारको काम गर्दा पनि उसको भित्री चेतना संसारमै अल्झिनु हुँदैन। उसले आफ्नो मनको एउटा कुनामा सधैँ सम्पूर्ण सिद्धि सफलता र परम शान्ति प्रदान गर्नुहुने भगवान श्री कृष्णचन्द्रको दिव्य स्वरूप र उपस्थितिलाई महसुस गरिरहनुपर्छ। बाहिर हातले काम गर्ने र भित्री मनले परमात्माको स्मरण गर्ने यो नै वास्तविक कर्मयोग हो। जब भगवान श्री सूर्य अस्ताचलतर्फ प्रवेश गर्नुहुन्छ र सन्ध्याकाल सुरु हुन्छ, तब साधकले कुनै पवित्र तीर्थस्थल नदीको किनार वा आफ्नो घरमा राम्रोसँग हात खुट्टा र मुख धुनुपर्छ। शरीर सफा गरेपछि उसको सायकालीन सन्ध्या र ध्यानको आसनमा बस्नुपर्छ। सायम सन्ध्याको माध्यमबाट दिनभरिका मानसिक तनाव र विचारहरूलाई विसर्जन गर्नुपर्छ। सन्ध्या कार्य समाप्त गरेपछि घरको पवित्र यज्ञशाला वा पूजा स्थानमा गएर अग्निलाई आदरपूर्वक आहुति धूप वा हव्य अर्पण गर्नुपर्छ। अग्निमा आहुति दिनु भनेको प्रकृतिको ऊर्जा र वायुमण्डललाई शुद्ध बनाउने यो वैज्ञानिक तरिका हो। त्यसपछि साधकले आफ्ना आश्रितहरू परिवारका सदस्यहरू र सेवकहरू सँगसँगै बसेर अत्यन्तै हल्का सात्विक र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ। रात्रिकालमा धेरै भारी भोजन गर्दा ध्यान र स्वास्थ्य दुवैमा बाधा पुग्छ। भोजन गरिसकेपछि साधकले तकिया आदिले सुसज्जित सफा र कोमल शैया ओछ्यानमा आराम गर्नुपर्छ। सुत्ने समयमा पनि परमात्माको काखमा सुतेको भावका साथ एउटा ध्यानकै रूपमा बदल्नुपर्छ। भगवान श्री नारायण र नारद बीचको यो संवाद गृहस्थ जीवन जिउने हरेक मानिसका लागि एउटा अमूल्य मार्गदर्शक हो। शास्त्रले गृहस्थ पुरुष र महिलाहरूलाई आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारीबाट भाग्न कहिले सिकाउँदैन। गृहस्थी पुरुषले सधैँ भलीभाँति र पूर्ण इमान्दारिताका साथ आफ्ना गृहस्थीका कर्म कर्तव्य र जिम्मेवारीलाई पूरा गर्नुपर्छ। तर यी सबै सांसारिक कामहरू गर्दा
गृहस्थीले केही सार्वभौम र शाश्वत आध्यात्मिक मूल्यहरूलाई आफ्नो जीवनको जग बनाउनु आवश्यक छ। गृहस्थले आफ्नो जीवनमा कहिले पनि कुनै पनि प्राणीलाई विचार, वाणी वा कर्मद्वारा बिना कारण चोट वा पीडा पुर्याउनु हुँदैन। अहिंसा नै परम धर्म हो। कसैको मन दुखाउन वा भौतिक रूपमा हानि पुर्याउनुले मानिसको आन्तरिक ऊर्जालाई दूषित बनाउँदछ। गृहस्थको वाणी सधैँ सत्य, प्रिय र कल्याणकारी हुनुपर्छ। असत्य र छलको जगमा उभिएको जीवन कहिले पनि शान्त हुन सक्दैन। सत्यको मार्गमा हिँड्दा मन दृढ र निर्भय बन्दछ। संसारका सबै जीवित प्राणीहरूको रक्षा गर्नु र उनीहरूप्रति आफ्नो हृदयमा करुणा, सहानुभूति र दयाको भाव राख्नु प्रत्येक गृहस्थको परम कर्तव्य हो। जब हामी अरू जीवहरूको रक्षा गर्दछौँ, तब वास्तवमा हामी अस्तित्वकै सेवा गरिरहेका हुन्छौँ। यी नै ती मूलभूत धर्म र नियमहरू हुन् जसले एउटा साधारण गृहस्थलाई पनि बिस्तारै बिस्तारै परम चेतनाको शिखरमा पुर्याउन मद्दत गर्दछ। अध्यात्म घर छोडेर जंगल जानु होइन, घरमै रहेर आफ्नो अहंकार र विकारहरूलाई छोड्नु हो। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, भगवान श्री नारायणले देवर्षि नारदलाई पुरुषोत्तम मासको यस 29 अध्यायमा दिनको उत्तरार्धको कृत्य र गृहस्थ जीवनको यो परम पावन व्यवहारिक र वैज्ञानिक रहस्य सम्झाउनुभयो। यसले यो प्रमाणित गर्दछ कि हाम्रो प्रत्येक सानो र दैनिक क्रियाकलाप जस्तै भोजन गर्नु, काम गर्नु र सुत्नुलाई पनि कसरी सचेत साधना र योगमा बदल्न सकिन्छ। आगामी 30 अध्यायमा यो आध्यात्मिक यात्रा अझ नयाँ र दिव्य उचाइमा पुग्नेछ। तबसम्मका लागि आफ्नो भित्रको त्यो निरन्तर साक्षी प्रकाशलाई महसुस गर्नुहोस्। इति श्री पद्म पुराणे अधिक मास महात्म्य आध्यात्मिक व्रत्योध्यापन विधि नाम 29 अध्याय सम्पूर्ण। जय श्रीमन् नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ हरु को सेवामा निरन्तर लागिरहेका छौं त्यसैले त हामी

0: एउटै छानामुनि चाँदीका सबै सामानहरू।
1: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
2: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
3: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
2: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
4: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
5: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।

0: खेलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

आदरणीय श्रोता, आज हामी पवित्र श्री पुरुषोत्तम महिनाको 30 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 30 अध्याय।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

सुतजी भन्नुहुन्छ, हे परम पावन नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य वातावरणमा उपस्थित शौनकादि सम्पूर्ण ऋषिगण, हजुरहरूले अघिल्लो 29 अध्यायमा गृहस्थ जीवनमा दैनिक नियम, सचेत भोजनको विज्ञान, परोपकारको अदृश्य शक्ति र आन्तरिक आत्मविद्या श्रवणको महत्वलाई अत्यन्त गम्भीरतापूर्वक श्रवण गर्नुभयो। अब यस 30 अध्यायमा हाम्रो यो साझा आध्यात्मिक यात्रा मानव जीवनको सबैभन्दा बलियो जग अर्थात् पारिवारिक सम्बन्ध र दाम्पत्य जीवनको आन्तरिक गहिराईतर्फ प्रवेश गर्दछ। जब भगवान श्री नारायणले गृहस्थ धर्मका सामान्य नियम र दिनको उत्तरार्धमा गरिने साधनाहरूको सुन्दर व्याख्या गरिसक्नुभयो, तब देवर्षि नारदको हृदयमा पारिवारिक सद्भाव र दाम्पत्य सम्बन्धलाई एउटा उच्च साधनाको रूपमा कसरी रूपान्तरण गर्ने विषयमा अझ गहिरो जिज्ञासा उत्पन्न भयो। देवर्षि नारदले अत्यन्तै आदरपूर्वक आफ्नो मस्तक झुकाउँदै दुवै हात जोडेर परम पिता श्री नारायणसँग प्रार्थना गर्दै भन्नुभयो, हे तपोनिधि, हे ब्रह्माण्डीय चेतनाका मार्गदर्शक, हजुरले मलाई अघिल्लो प्रसङ्गमा पतिव्रता अर्थात् आफ्नो सम्बन्धप्रति पूर्ण रूपमा समर्पित निष्ठावान र उच्च चेतना भएकी स्त्रीको महिमाको संक्षेपमा स्तुति गर्नुभयो। हजुरको त्यो पवित्र वाणी सुनेर मेरो मनमा यस विषयलाई केवल सामाजिक दायरामा मात्र नभई अध्यात्म र चेतनाको गहिराईबाट बुझ्ने तीव्र इच्छा जागृत भएको छ। कृपा गरेर मलाई ती निष्ठावान साधनायुक्त र पवित्र स्त्रीका सम्पूर्ण व्यवहारिक र आन्तरिक लक्षणहरू विस्तारपूर्वक वर्णन गरिदिनुहोस्, जसलाई अपनाएर संसारका मानिसहरूले आफ्नो गृहस्थीलाई नै तपोभूमि र मन्दिर बनाउन सकुन्। नारदजीको यस्तो लोक कल्याणकारी र गहिरो प्रश्न सुनेपछि परमपिता श्री नारायणको मुहारमा एउटा अलौकिक मुस्कान छायो। उहाँले भन्नुभयो, हे देवर्षि नारद, ध्यान दिएर सुन, म तिमीलाई सम्बन्धको त्यो सर्वोच्च पराकाष्ठ अर्थात् पतिव्रता धर्मका ती उत्तम र व्यवहारिक लक्षणहरूको बारेमा बताउँछु जुन केवल बाहिरी सामाजिक नियम मात्र होइनन्, बल्कि ती त आफ्ना संकुचित अहंकारलाई गलाएर परमात्मासँग एकाकार हुने एउटा गहिरो आन्तरिक साधना हुन्। दाम्पत्य जीवन दुईवटा शरीरको मिलन वा एउटा सम्झौता मात्र कदापि होइन, यो त दुईवटा भिन्न आत्माले सँगै मिलेर परम सत्यतर्फ तय गर्ने एउटा पवित्र आध्यात्मिक यात्रा हो। भगवान श्री नारायण अगाडि भन्नुहुन्छ, हे नारद, अध्यात्मको मार्गमा सम्बन्धको निष्ठालाई एउटा उच्च कसी मानिएको छ। एउटी उच्च चेतना भएकी साधिका वा निष्ठावान स्त्रीले आफ्नो जीवन साथीलाई केवल बाह्य रूप, शारीरिक रङ्ग, धन सम्पत्ति वा सामाजिक प्रतिष्ठाको आधारमा मात्रै मूल्याङ्कन गर्दिनन्। मानिसको बाह्य परिस्थिति, शरीर र धन यो त समयअनुसार सधैँ परिवर्तनशील र नाशवान हुन्छन्। त्यसैले आफ्नो जीवनसाथी चाहे बाह्य रूपमा कुरूप होस् वा अत्यन्त सुन्दर, चाहे वा श्रेष्ठ र शान्त स्वभावको होस् वा कुनै गम्भीर शारीरिक वा मानसिक रोगले ग्रस्त भएको होस्, चाहे ऊ कडा क्रोध गर्ने पिचास जस्तो स्वभावको होस् वा कुनै गलत लत जस्तै मद्यपान वा दुर्व्यसनमा फसेको होस्, चाहे ऊ वृद्ध सांसारिक ज्ञान नभएको मूर्ख, बोल्न नसक्ने गुङ्गो, देख्न नसक्ने अन्धो, सुन्न नसक्ने बहिरो वा बाह्य रूपमा भयङ्कर र डराउनु पर्ने खालकै किन नहोस्, यस्तो कुनै विषम र कठिन परिस्थितिमा पनि ती निष्ठावान स्त्रीले आफ्नो मानसिक सन्तुलन र आत्मिक दृढतालाई कहिले गुम्न दिदिनन्। यसको वास्तविक आध्यात्मिक मर्म यो होइन कि कसैले अन्याय, हिंसा वा दुर्व्यवहारलाई आँखा चिम्लेर सहनुपर्छ वा अन्धभक्त बन्नुपर्छ, बरु यसको गहिरो दर्शन यो हो कि जब कुनै मानिस शारीरिक, मानसिक वा वैचारिक रूपमा कमजोर, रोगी वा अज्ञानी हुन्छ, तब उसलाई संसारमा सबैभन्दा बढी करुणा, सहानुभूति, सही मार्गदर्शन र बलियो आन्तरिक सहाराको आवश्यकता पर्दछ। संकुचित र स्वार्थी मन भएका मानिसहरू अनुकूल परिस्थितिमा मात्र प्रेम गर्दछन् र प्रतिकूल परिस्थिति आउनसाथ सम्बन्ध तोडेर भाग्दछन्।
तर अध्यात्मले यो सिकाउँछ कि जीवन साथीको कमजोरी, संकट वा रोगको समयमा आफ्नो आन्तरिक शक्ति र समभावलाई जगाएर उसको सेवा गर्नु, उसलाई सही मार्गमा ल्याउन मद्दत गर्नु र उसको अशान्त मनलाई आन्तरिक आनन्द र शान्ति प्रदान गर्नु नै साँचो निष्ठा हो। आफ्नो जीवन साथीलाई एउटा जीवन्त परमात्माको अंश मानेर उसको हितमा लाग्नुले साधकको आफ्नै भित्र रहेको अहंकार, म र मेरो भन्ने संकुचित भावलाई पूर्ण रूपमा पगालिदिन्छ। यसका साथै घरका ज्येष्ठ सदस्यहरू जस्तै सासु र ससुरालाई आफ्नै माता पिता सरह आदर, सम्मान र सेवा गर्नु गृहस्थीको पहिलो र अनिवार्य कर्तव्य हो। विशेष गरी आफ्नो पति प्रतिको सम्मान र आन्तरिक भक्तिलाई सधैँ कायम राख्नुपर्छ। जीवनका हरेक धार्मिक, सामाजिक, सात्विक र कल्याणकारी कार्यहरूमा आफ्नो जीवनसाथीको अनुकूल भई कदममा कदम मिलाएर अहंकारलाई त्यागेर अगाडि बढ्नुपर्छ। परिवारका सबै सदस्यहरूका बीचमा आपसी तालमेल र आदर हुनु नै गृहस्थी जीवन सफल हुनुको मुख्य आधार हो। गृहस्थ जीवनलाई सुन्दर र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आर्थिक पक्ष र व्यवहारिक कुशलताको व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुन्छ। श्री नारायण भन्नुहुन्छ कि एउटी बुद्धिमानी, सचेत र जागरूक स्त्री सधैँ घरका दैनिक कामधन्दाहरू कुशलतापूर्वक, जिम्मेवारीका साथ र समर्थ भई सम्पादन गर्न सक्षम हुनुपर्छ। अल्छीपन, प्रमाद र अकर्मण्यता अध्यात्म र गृहस्थी दुवैका ठूला शत्रु हुन्। त्यसैले आफ्नो शरीर र मनलाई सधैँ सक्रिय, पवित्र र सकारात्मक ऊर्जाले भरिपूर्ण राख्नु पर्दछ। घरमा आउने अतिथि वा परिवारका सदस्यहरूका लागि बस्ने आसन र पवित्र भोजनको उचित व्यवस्थापनमा उनी सधैँ चतुर र तत्पर रहनुपर्छ। ढोकामा आएका गरीब, असहाय, भोका जीव वा ज्ञानी पुरुषहरूलाई आफ्नो सामर्थ्य अनुसार आदरपूर्वक दान दिनु र कसैको पनि अपमान नगर्नु उनको स्वाभाविक गुण हुनुपर्दछ। यसका साथै आफ्नो वाणीमा सधैँ नियन्त्रण राख्दै कसैसँग पनि कठोर, निन्दायुक्त वा अपमानजनक शब्द नबोली सधैँ मधुर, सत्य र प्रिय वचन बोल्नमा उनी निपुण हुनुपर्छ। स्वामी वा पतिले घर खर्चका लागि जुन द्रव्य अर्थात् धन उपलब्ध गराएका हुन्छन् त्यसैको दायराभित्र रहेर अत्यन्तै बुद्धिमानीपूर्वक घरको खर्च चलाउनु पर्छ। आफ्नो विवेक र बुद्धिको प्रयोग गरेर भविष्यका लागि र आपतकालीन समयका लागि त्यस धनबाट थोरै भए पनि बचत गर्ने बानी बसाल्नु गृहस्थीको ठूलो शक्ति हो। आफ्नो सामर्थ्यभन्दा बढी खर्च गरेर ऋणको बोझ बढाउनु, बाह्य प्रदर्शन र फजुल खर्च गर्नु गृहस्थीलाई अन्धकारतर्फ धकेल्नु हो। दान र परोपकारका लागि छुट्याइएको वा दिइएको धनलाई कहिले पनि लोभ र आसक्तिका कारण लुकाएर आफ्नो मात्र व्यक्तिगत स्वार्थका लागि राख्नु हुँदैन, किनभने दानको मूल मर्म नै अनासक्तिको अभ्यास गर्नु हो। पारिवारिक आमदानी र खर्च अनि वित्तीय पारदर्शिताको बारेमा पनि शास्त्रले एउटा अत्यन्त सुन्दर र व्यवहारिक नियम बताएको छ। आफ्नो पति वा घर मूलीको अनुमति र सल्लाह बिना आफ्नो माइती पक्ष, आफ्ना नातेदारहरू वा अन्य कसैलाई पनि घरको धन सम्पत्ति वा बहुमूल्य वस्तुहरू सुम्पिनु हुँदैन। यस्तो कार्यले परिवारमा आपसी अविश्वास, कलह, असमझदारी र मानसिक दूरी पैदा गर्दछ। सम्बन्धमा सधैँ पारदर्शिता, इमानदारीता र विश्वास हुनु अनिवार्य छ। अर्को सबैभन्दा महत्वपूर्ण लक्षण यो हो कि गृहस्थी स्त्रीले अरूको कुरा काट्ने, अनावश्यक गफ गाफमा समय बिताउने वा परपुरुष वा अपरिचित मानिसहरूसँग बिना कारण समय व्यर्थ फाल्ने कार्य गर्नु हुँदैन। आफ्नो जीवनमा जे जति साधन, स्रोत र सुविधाहरू उपलब्ध छन् तिनीहरूमा नै पूर्ण सन्तोष र खुसी राख्नु पर्दछ। आन्तरिक सन्तोष नै संसारको सबैभन्दा ठूलो धन हो, जसले मानिसलाई बाह्य तृष्णा, ईर्ष्या र मानसिक अशान्तिबाट सधैँका लागि मुक्त गराउँदछ। भगवान श्री नारायण देवर्षि नारदलाई सम्बोधन गर्दै अगाडि भन्नुहुन्छ, हे नारद, यस सम्पूर्ण ब्रह्माण्डमा र देवलोकमा समेत जीवन साथीको आपसी सम्बन्ध भन्दा ठूलो जीवन्त र प्रत्यक्ष अर्को कुनै देवता वा ऊर्जा छैन।
यस पावन दर्शनलाई कुनै रूढिवादी वा संकुचित नजरले हेरेर एउटा व्यक्तिलाई अर्को व्यक्तिको अधीनमा राख्ने वा दास बनाउने अर्थमा बुझ्नु कदापि हुँदैन। यसको वास्तविक आध्यात्मिक दर्शन त पूरकताको सिद्धान्त हो। पति र पत्नी वास्तवमा शिव र शक्ति अथवा प्रकृति र पुरुषका दुईवटा परिपूरक स्वरूप हुन्, जो एक अर्का बिना अधुरा नै हुन्छन्। जब दुईवटा भिन्न ऊर्जाहरू एक अर्काप्रति पूर्ण रूपमा समर्पित, निष्ठावान र एकाकार हुन्छन्, तब त्यहाँ एउटा अद्भुत शान्त र दिव्य ऊर्जा क्षेत्रको निर्माण हुन्छ। यदि गृहस्थी जीवनमा दुवैको मन र उद्देश्य एउटै दिशामा छ, उनीहरूका बीचमा पूर्ण आपसी समझदारी, निस्वार्थ प्रेम, आदर र प्रसन्नता छ भने उनीहरूको त्यो संयुक्त संकल्प र ऊर्जाले संसारका सम्पूर्ण शुभकामनाहरू स्वतः पूरा हुन थाल्दछन्। जहाँ प्रेम, समर्पण र आदर हुन्छ, त्यहाँ लक्ष्मी र नारायणको वास स्वतः हुन्छ र त्यो घर नै वैकुण्ठ बन्दछ। तर यसको विपरीत, यदि परिवारमा सधैँ कलह, अपमान, शंका, अविश्वास र अप्रसन्नता रहन्छ भने त्यहाँ गरिएका ठूला ठूला यज्ञ, अनुष्ठान, दान वा साधनाहरू पनि पूर्ण रूपमा नष्ट र निष्फल हुन पुग्दछन्। अशान्त, क्रोधित र विभाजित मनले गरिएको कुनै पनि कर्मले कहिले पनि सकारात्मक र सात्विक फल दिन सक्दैन। त्यसैले आफ्नो जीवन साथीको आदर गर्नु, उसको सुख दुःखमा सच्चा साथी बन्नु र घरको वातावरणलाई स्वर्ग जस्तै शान्त बनाउनु नै गृहस्थको सबैभन्दा ठूलो धर्म र साधना हो। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिहरू, भगवान श्री नारायणले यस 30 अध्यायको माध्यमबाट सम्पूर्ण संसारलाई यो अमूल्य सन्देश दिनुभएको छ कि अध्यात्म भनेको घरबार छोडेर जंगल जानु वा बाह्य प्रदर्शन गर्नु मात्र होइन, पारिवारिक जीवनको परिधिभित्र रहेर आफ्ना सम्पूर्ण कर्तव्यहरूलाई पूर्ण निष्ठा, इमानदारीता, समझदारी र करुणाका साथ निभाउनु नै वास्तविक योग र साधना हो। जीवन साथीको शारीरिक वा मानसिक कमजोरीहरूलाई स्वीकार गरेर उसलाई निस्वार्थ प्रेम र बलियो सहारा दिनु, घरको आर्थिक र व्यवहारिक पक्षलाई सन्तुलित बनाउनु र आफ्नो बाणीमा सधैँ मधुरता कायम राख्नु नै एउटा उच्च चेतना भएको सच्चा साधकको पहिचान हो। जब मानिसले आफ्नो घर र सम्बन्धलाई नै साधना केन्द्र बनाउँदछ, तब उसको जीवनमा कुनै पनि प्रकारको दुःख, तनाव वा अशान्तिले प्रवेश गर्न सक्दैन। अघिल्लो प्रसङ्गमा जब राजा दृढ धनवाले महर्षि वाल्मीकिको मुखारविन्दबाट दाम्पत्य जीवन र गृहस्थ धर्मको बारेमा परम पावन, वैज्ञानिक र आन्तरिक रहस्य सुनेपछि आफ्नो जीवन र दृष्टिकोणलाई पूर्ण रूपमा रूपान्तरण गरे। उनले आफ्नो रानीसँग मिलेर कसरी पुरुषोत्तम मासको व्रत, नियम र उद्यापनलाई पूर्णता दिए र कसरी उनीहरूले आफ्नो चेतनालाई उठाएर परम गति प्राप्त गरे, यो सबै प्रसङ्गलाई भगवान श्री नारायणले नारद सामुन्ने व्याख्या गर्नुभयो। अब यो सम्पूर्ण अलौकिक र प्रेरणादायी वृत्तान्त आगामी अध्यायहरूमा अझ स्पष्ट र विस्तृत रूपमा प्रकट हुँदै जानेछ। तबसम्मका लागि आफ्नो अन्तःकरणमा रहेको त्यो निष्कलङ्क, शान्त र निष्काम प्रकाशलाई महसुस गर्नुहोस् र सजग रहनुहोस्। इति श्री पद्म पुराणे अधिक मास महात्मे आध्यात्मिक व्रतोध्यापन विधि नाम 37 अध्याय सम्पूर्ण। जय श्रीमन्नारायण, जय श्री हरि।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88, 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, आषाढ महिनाको 1 गते सोमबार, तदनुसार जुन महिनाको 15 तारिक सन् 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, औंसी तिथि, मृगशिरा नक्षत्र, शुक्ल आनन्दादियोग, कृष्णग्न कर्ण, आनन्द योगा। आज चन्द्रमा वृष राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य मिथुन राशिमा अवस्थित, आज काठमाडौँमा अहिले 5:10 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता श्री पुरुषोत्तम मास महात्म्यको आज हामी अन्तिम अध्यायमा छौँ। आजदेखि श्री पुरुषोत्तम मास महात्म्य समापन हुनेछ। यो एक महिनाको अवधिमा पवित्र पुरुषोत्तम मास महात्म्यको जुन निष्ठापूर्वक प्रसङ्गहरूलाई श्रवण हामीले गर्यौँ, यसबाट अवश्य हाम्रो जीवनमा सात्विक परिवर्तन आउने नै छ। भगवान श्री नारायणको प्रसङ्गलाई अगाडि बढाउँदै सुतजी भन्नुहुन्छ, हे सत्य र निष्ठाका प्रतिमूर्तिका रूपमा रहनुभएका शौनकादि ऋषिगण, दाम्पत्य जीवनको आन्तरिक सुदृढता, पवित्रता र निष्ठाका ती गुण आध्यात्मिक लक्षणहरू श्रवण गरिसकेपछि देवर्षि नारद मुनिको अन्तस्करणमा अत्यन्तै शान्त र आनन्दित भाव आयो। तर मानव कल्याणको भावनाले ओतप्रोत हुनुभएका नारदजीको मनमा साधनाको समापनलाई पूर्णता दिने एउटा विशेष विधिको बारेमा अझ बढी स्पष्टता प्राप्त गर्ने इच्छा जागृत भयो। उहाँले केही थप कुराहरू जान्नको लागि बडो विनम्रतापूर्वक आफ्नो जिज्ञासा राख्नुभयो। नारदजीले भन्नुभयो, हे बद्रीपते, हे ज्ञान र करुणाका अजस्र स्रोत, हजुरले यसभन्दा अगाडि पुरुषोत्तम मासको साधनाको प्रसङ्गमा सबै प्रकारका दानहरूमध्ये काँसको सम्पुट, काँसको पात्र दान गर्नुलाई सबैभन्दा उत्तम र फलदायी भन्नुभएको थियो। कृपा गरेर यसको पछाडि लुकेको वास्तविक आध्यात्मिक कारण, यसको वैज्ञानिक आधार र यसको पूर्ण विस्तार मलाई सम्झाइदिनुहोस्, ताकि संसारका साधकहरूले यसको मर्म बुझ्न सकुन्। देवर्षि नारदको यस्तो लोकहितकारी जिज्ञासा सुनेर परम पिता श्री नारायणले भन्नुभयो, हे ब्राह्मण, तिमीले अत्यन्तै सुन्दर विषय उठायौ। यस व्रत र दानको महत्व बुझाउन म तिमीलाई एउटा प्राचीन र पवित्र संवाद सुनाउनेछु। यस पुरुषोत्तम व्रतलाई सबैभन्दा पहिले आदि ऊर्जाकी प्रतीक जगन माता श्री पार्वतीजीले गर्नुभएको थियो। जब पार्वतीजीको त्यो महिनाभरिको कठोर आन्तरिक साधना र ध्यान पूर्णताको चरणमा पुग्यो, तब उहाँले देवादिदेव श्री महादेवजीसँग एउटा प्रश्न सोध्नुभयो। पार्वतीजीले भन्नुभयो, हे प्राणनाथ, हे परम चेतनाका स्वरूप, यस पुरुषोत्तम मासको व्रतलाई पूर्ण रूपमा सफल, एकीकृत र ऊर्जावान बनाउनको लागि मैले कुन त्यस्तो उत्तम वस्तुको दान गर्नुपर्छ जसले मेरो यो आन्तरिक साधनालाई समष्टि चेतनामा विलिन गरोस्। श्री नारायण

र त्यसपछि त्यस पात्रलाई सातवटा पवित्र सुती धागो सूत्रले विधिवत रूपमा लपेट्नु र त्यसको गहिरो पूजन गर्नु साधनाको पूर्णताको लागि र आफ्नो अहंकार विसर्जनका लागि त्यो मिष्ठान्नले भरिएको काश्य पात्र कुनै ज्ञानी सदाचारी र त्यागी ब्राह्मणलाई आदरपूर्वक सुम्पिनु यदि साधकसँग भौतिक सामर्थ्य र साधन छ भने उसले महिनाका 30 दिनहरूको प्रतीक स्वरूप यस्ता 30 पात्रहरू दान गर्न सक्दछन् यस विधिको आध्यात्मिक र वैज्ञानिक दर्शन अत्यन्तै गहिरो छ काँसलाई अध्यात्म र आयुर्वेदमा एउटा यस्तो मिश्रित धातु मानिन्छ जसले सकारात्मक ऊर्जालाई संकलन गर्दछ र मानसिक स्पष्टता बढाउँदछ यसमा राखिने 30 मालपुवाहरू महिनाका 30 दिनहरूका प्रतीक हुन् जसको अर्थ हो जीवनको प्रत्येक दिनलाई माधुर्य सन्तुष्टि र सकारात्मकताले भर्नु पात्रलाई 7 धागोले बाँध्नुको अर्थ हो हाम्रा शरीरभित्र रहेका 7 प्रमुख चक्रहरू वा चेतनाका 7 तहहरूलाई परमात्माको प्रेम र अनुशासनको सूत्रमा बाँध्नु हो जब सबै लोकहरूको कल्याण चाहने र सबै जीवहरूमा करुणा राख्ने श्री पार्वतीजीले महादेवको मुखारविन्दबाट यस्ता उपकार गर्ने सुन्दर र वैज्ञानिक वचनहरू सुन्नुभयो तब उहाँको हृदय कृतज्ञता र आनन्दले गदगद भयो उहाँले अत्यन्तै प्रसन्न भएर विद्वान र आत्मज्ञानी ब्राह्मणहरूलाई बोलाउनु भयो र उनीहरूलाई मधुर मिष्ठान्नले भरिएका 30 काँसका पात्रहरू आदरपूर्वक अर्पण गर्नुभयो आफूसँग भएको उत्तम वस्तु अरूलाई बाँड्न पाउँदा पार्वतीजीको अन्तस्करणमा एउटा अलौकिक र असीम आनन्दको उदय भयो जसले उहाँको साधनालाई पूर्ण बनायो सुतजी भन्नुहुन्छ हे ऋषिहरू यस प्रकार परम पिता नारायणको मुखारविन्दबाट अमृत जस्तै पावन गम्भीर र कल्याणकारी वचनहरू सुनेपछि देवर्षि नारदजीको मनमा रहेका सम्पूर्ण जिज्ञासाहरू शान्त भए उहाँ पूर्ण रूपमा तृप्त हुनुभयो उहाँले श्री नारायणका चरण कमरमा बारम्बार साष्टाङ्ग दण्डवत प्रणाम गर्दै भन्नुभयो हे प्रभु हजुरको यो दिव्य वाणी सुनेपछि मेरो बुद्धिमा यो अकाट्य सत्य स्थापित भएको छ कि संसारमा उपलब्ध सम्पूर्ण साधन व्रत ध्यान र तपस्याहरूमध्ये पुरुषोत्तम मासको साधना नै सबैभन्दा श्रेष्ठ र सर्वोपरि छ मैले यस पावन महिनाको सम्पूर्ण महात्म्य र दर्शन हजुरबाट श्रवण गरेर यही दृढ निश्चय गरेको छु कि यस कथालाई मात्र पूर्ण भक्ति सजगता र खुला हृदयले सुन्ने मनुष्यको मनमा रहेका गहिरा मानसिक विकारहरू पुराना नकारात्मक संस्कारहरू र महापापहरू समेत क्षणभरमै नष्ट भएर जान्छन् यदि कुनै साधकले यसलाई पूर्ण श्रद्धा सही विधि र आन्तरिक जागरणका साथ आफ्नो जीवनमा लागू गर्छ भने उसको चेतनाको रूपान्तरणको त बयानै गर्न सकिँदैन मेरो बुद्धि र अनुभवले यही भन्दछ कि अब यसभन्दा अगाडि मलाई संसारमा अन्य कुनै पनि कुरा सुन्न वा जान्न बाँकी छैन म यस कथारूपी आन्तरिक अमृतको निरन्तर पान गरेर पूर्ण रूपमा तृप्त र अघाएको छु यस पुरुषोत्तम मासको महिमालाई आदरपूर्वक र सचेत भई श्रवण गर्नाले मानिसले पवित्र गंगा नदीमा स्नान गरे सरहको आन्तरिक शुद्धि प्राप्त गर्दछ सम्पूर्ण पृथ्वीको परिक्रमा गर्दा जुन विस्तृत अनुभव र समभाव प्राप्त हुन्छ त्यो फल यस कथालाई साधर श्रवण गर्ने व्यक्तिले आफ्नै अन्तस्करणमा प्राप्त गर्दछ यो कथा कुनै वर्ग वा जात विशेषका लागि मात्र सीमित छैन यो त सम्पूर्ण मानव जातिको कल्याणका लागि हो ज्ञानको खोजीमा रहेका साधकले यसलाई सुन्दा उसको भित्र दिव्य ब्रह्म तेज र विवेकको प्रस्फुटन हुन्छ समाजको रक्षा र उत्तरदायित्व बोकेका शासकले यसबाट राज्य सञ्चालन गर्ने आत्मिक सुख र न्यायको दृष्टि पाउँछन् आर्थिक र व्यवहारिक क्षेत्रमा रहेका व्यापारीहरूले यसबाट नैतिक धन र समृद्ध प्राप्त गर्दछन् समाजको सेवामा समर्पित वर्ग समाजको मूलधारमा टाढा रहेका अन्य जात जाति र मनुष्यहरूले पनि यस कथाको श्रवण र मननबाट आफ्ना सम्पूर्ण संकुचित बन्धनहरूबाट मुक्ति पाई मनोवांछित आन्तरिक लक्ष्य प्राप्त गर्दछन् अध्यात्मको यो मार्ग सबैका लागि उत्तिकै खुला र कल्याणकारी छ देवर्षि नारद अगाडि भन्नुहुन्छ जो मनुष्यले यस परम पावन पुरुषोत्तम मास महात्म्यको ग्रन्थलाई लेखाउँछ संकलन गर्छ

गर्दछ वा यसको संरक्षण गर्दछ र यसको ज्ञानको रत्नलाई वस्त्र आभूषण तथा जीवनका उपयोगी साधनहरूका साथ पूर्ण आदरका साथ कुनै सत्पात्र समाजमा ज्ञान बाँड्ने साधकलाई दान गर्दछ उसको जीवन धन्य हुन्छ। ज्ञानलाई आफ्नो स्वार्थको लागि मात्र सीमित नराखी समाजमा फैलाउनु यो नै सबैभन्दा ठूलो सेवा हो। यस्तो अनासक्त भाव राख्ने साधक आफ्नो व्यक्तिगत मुक्ति मात्र होइन बरु आफ्ना अघिल्ला र पछिल्ला तीन पुस्ताका पित्र र सन्ततिहरूको चेतनालाई समेत उठाएर दिव्य आनन्दले भरिएको र देवहरूका लागि पनि दुर्लभ मानिएको गोलोक धामको त्यो सर्वोच्च ऊर्जा अवस्थामा पुग्न सफल हुन्छ। जुन घरमा यो ज्ञानको ग्रन्थ रत्न पूर्ण आदर सफा मन र पवित्रताका साथमा राखिएको हुन्छ र जहाँ यसको नियमित चिन्तन हुन्छ त्यो घर कुनै साधारण भौतिक आवास मात्रै रहँदैन, त्यो त साक्षात एउटा जीवन्त तीर्थस्थल बन्न पुग्दछ। त्यहाँ कुनै पनि प्रकारको नकारात्मक ऊर्जा मानसिक अशान्ति वा कलह टिक्न सक्दैन। सुतजी भन्नुहुन्छ, हे सौनक आदि ऋषिहरू, जब देवर्षि नारद र श्री नारायणको यो परम पवित्र सम्वाद समाप्त भयो तब नैमिषारण्यमा एकत्रित भएका सम्पूर्ण मुनिहरू अत्यन्तै विस्मित र आनन्दित भए। उनीहरूका आँखाहरूमा कृतज्ञताका आँसु थिए। उनीहरू बडो विनयपूर्वक सुतजीको अगाडि उभिएर भन्न लागे, हे परम आदरणीय सुतजी, हजुर धन्य हुनुहुन्छ। हजुरको मुखार बिन्दबाट निस्किएको यो कथारूपी आन्तरिक अमृतको निरन्तर पान गरेर हामी सबैका मनका संशयहरू हटेका छन् र हामी पूर्ण रूपमा कृतार्थ भएका छौं। हे पुराणहरूका गूढ रहस्य र इतिहासका परम ज्ञाता, हजुरको आयु लामो होस्, हजुरको कीर्ति र ज्ञानको प्रकाश यो संसारमा सधैँ अमर रहोस्। परमात्माको यो अलौकिक चरित्र लीला र अध्यात्मको कथा मृत पिलाउनु भएकै कारणले गर्दा नै यस नैमिषारण्यका सम्पूर्ण वासी मुनिहरूले हजुरलाई परम पूज्य र सर्वोच्च ब्रह्मासनमा अर्पण गरेका हुन्। हे महात्मन, जबसम्म यस संसारमा भगवानको पवित्र कीर्ति र सत्यको चर्चा रहन्छ तबसम्म हजुर हाम्रा बीचमा यसै गरी सुशोभित भई हामीलाई परमात्माका यस्तै मनोहर र कल्याणकारी कथाहरू सुनाइरहनुहोस्। हजुरको उपस्थिति नै हाम्रो लागि परम सौभाग्य हो। त्यस पवित्र तपोभूमिमा उपस्थित भएका सबै ब्राह्मण र ऋषिहरूको यस्तो आत्मीय आशीर्वाद र आदर ग्रहण गरिसकेपछि सुतजीले अत्यन्तै नम्र भएर उनीहरू सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले त्यहाँ उपस्थित सम्पूर्ण ऋषिगणको प्रदक्षिणा गर्नुभयो र उनीहरूलाई सादर नमस्कार गर्दै आफ्नो नित्य कर्म सन्ध्या र ध्यान सम्पादन गर्नका लागि पवित्र गंगा नदीको किनारतर्फ प्रस्थान गर्नुभयो। सुतजी प्रस्थान गरिसकेपछि पनि नैमिषारण्यमा रहेका ती उच्च चेतना भएका मुनिहरू र साधकहरू आपसमा बडो आनन्दका साथ चर्चा गर्न थाले। उनीहरू एक मुख भई भनेकी यो पुरुषोत्तम मासको महात्म्य अत्यन्तै श्रेष्ठ, प्राचीन र वैज्ञानिक छ। यो संसारका सबै भक्तजन र साधकहरूका लागि उनीहरूको आन्तरिक र सात्विक मनोवांछित फल प्राप्त गर्नमा साक्षात कल्प वृक्ष जस्तै उदार र शक्तिशाली छ। जसरी कल्प वृक्षको मुनि बस्नेले जे इच्छा राख्दछ त्यो प्राप्त गर्छ, यसरी नै यस ग्रन्थको छारीमा बस्ने साधकले परम शान्ति र मोक्ष प्राप्त गर्दछ। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, यसरी यो महायात्रा आज 31 अध्यायमा आएर पूर्णताको शिखरमा पुगेको छ। यो अध्यात्म कुनै बाह्य प्रदर्शन होइन, यो त आफ्नो भित्रको चेतनालाई जगाउने परम विज्ञान हो। आफ्नो भित्रको त्यो अनन्त ज्योतिलाई चिन्नुहोस् र